0: آداب، یہ آکاشوانی ہے، خبروں کے ساتھ میں کلیم احمد۔ وزیراعظم نریندر مودی نے آج کرگل وجے دیوس کے موقع پر ملک کے جانبازوں کو یاد کرتے ہوئے کہا کہ ملک کے لیے ان کی قربانی سبھی کو فخر سے سرشار کر دیتی ہے۔ آکاشوانی پر من کی بات پروگرام میں جناب مودی نے بھارتی سائنسدانوں اور انجینئرز کی اجتماعی کوششوں اور کارکردگی کی ستائش کی، جس کے نتیجے میں بھارت دفاعی سامان کی تیاری اور خلا کے شعبے میں نئی بلندیوں پر پہنچ رہا ہے۔ جناب مودی نے کہا کہ انہیں ملک کے نوجوانوں کی قوت پر فخر ہے، جنہوں نے حالیہ کھیل مقابلوں اور بین الاقوامی اولمپیاڈس میں عمدہ کارکردگی کا مظاہرہ کیا ہے۔ جمہوریہ دروپدی مرمو اور نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کرگل کی لڑائی کے دوران اپنی جان نچھاور کرنے والے ملک کے دلیر سپاہیوں کو خراج عقیدت پیش کرنے میں ملک کی قیادت کی۔ سرکار نے بھارتی شہریوں پر زور دیا ہے کہ وہ بحر اسود کے خطے میں کمرشل بحری جہازوں پر کام کرنے کی پیشکش قبول کرتے وقت موجودہ سیکیورٹی صورتحال کو مدد خاطر رکھیں۔ بھارتی موسمیات محکمے نے وسطی مہاراشٹر اور اڑیسہ میں آج انتہائی شدید بارش کے امکان کے مد نظر ریڈ الرٹ جاری کیا ہے۔ اب خبریں تفصیل سے۔ وزیراعظم نریندر مودی نے آج کرگل وجے دیوس کے موقع پر یہ کہتے ہوئے ملک کے جانبازوں کو خراج عقیدت پیش کیا ہے کہ خواہ یہ دفاعی سامان کی تیاری ہو، دفاعی برآمدات ہوں یا دوست ملکوں کے ساتھ سیاسی اشتراک کی بات ہو، بھارت لگاتار نئی بلندیوں پر پہنچ رہا ہے۔ آکاشوانی پر من کی بات پروگرام میں ملک کے لوگوں سے خطاب کرتے ہوئے جناب مودی نے کہا کہ آج 26 جولائی کی تاریخ ایک ایسا دن ہے جسے یاد رکھنے کے لیے کیلنڈر کی ضرورت نہیں، کیونکہ آج کرگل وجے دیوس منایا جا رہا ہے۔
1: آج کارگل وجے دیوس ہے، یہ دن ہمیں گرو سے بھر دیتا ہے، یہ دن ہمیں اپنے ویر جوانوں کے ادبھت ساہس کی یاد دلاتا ہے۔ کارگل کی اونچی اونچی چوٹیاں، کٹھن موسم، دشمن کی چنوتی، ہر پرستھتی ہمارے سینکوں کے سامنے تھی، لیکن ان کا حوصلہ ہر چنوتی سے بڑا تھا۔ انہوں نے ماں بھارتی کی رکشا کے لیے اپنا سروسو ارپت کر دیا۔ آج کارگل وجے دیوس پر میں سبھی ویر شہیدوں اور ویر سینکوں شردا پوروک نمن کرتا ہوں۔
0: وزیراعظم نے کہا کہ اس سال ایک خصوصی شوری وجے یاترا کا اہتمام کیا گیا ہے، جو دلی میں نیشنل وار میموریل سے 14 جولائی کو شروع ہوئی۔ یہ موٹر سائیکل ریلی دراس میں کرگل وار میموریل پہنچے گی۔ اس کا پیغام ہے ایک سفر ایک ملک ایک سلام۔ جناب مودی نے کہا کہ یہ سفر سبھی کو اس بات کی یاد دلاتا ہے کہ ملک کے لیے کی گئی قربانی کو کبھی بھی فراموش نہیں کیا جا سکتا۔ وزیراعظم نے کہا کہ بھارت لگاتار اپنی تکنیکی صلاحیت کو مستحکم بنا رہا ہے۔ انہوں نے بھارتی بحریہ میں آئی این ایس مہندر گری کو حال ہی میں شامل کیے جانے کا تذکرہ کیا۔
1: کچھ دن پہلے بھارتی نو سینا میں آئی این ایس مہندر گری شامل کیا گیا۔ یہ آدھونک جنگی جہاز بھارت میں ہی ڈیزائن کیا گیا ہے، بھارت میں ہی بنا ہے۔ اس میں 75% سے ادھک سودیشی سامگری کا اپیوگ ہوا ہے۔ یہ آتم نربھر بھارت کی بڑھتی شکتی کا پرتیک ہے۔ اسی مہینے ڈی آر ڈی او نے پناکا لانگ رینج گائیڈیڈ راکٹ کا بھی سفل پریکشن کیا۔ اس سفلتا کے پیچھے ہمارے ویگیانکوں اور انجینئروں کا ساموہک پریشرم ہے۔ 2-3 دن پورو ہی ڈی آر ڈی او نے کشا میسائل کا بھی سفل پریکشن کیا ہے۔
0: وزیراعظم نے کہا کہ گزشتہ اتوار کو وکرم 1 کے کامیاب لانچ کے بعد ہر بھارتی فخر سے سرشار ہو گیا۔ جناب مودی نے کہا کہ یہ بھارت کا ایسا پہلا راکٹ ہے جسے پرائیویٹ شعبے نے تیار کیا ہے۔ انہوں نے قابل قدر ہنرمندی، جذبے اور صبر و تحمل کا مظاہرہ کرنے پر نوجوان اختراکاروں کی ستائش کی۔ کیچ دا رین مہم کے بارے میں بات کرتے ہوئے جناب مودی نے کہا کہ 4 جولائی سے پورے ملک میں ایک خصوصی مہم چل رہی ہے۔
1: کیچ دا رین کا سندیش بہت سیدھا ہے، جب بارش گرے پانی کو وہیں سہجیے۔ اس لیے 4 جولائی سے دیش بھر میں ایک وشیش ابھیان بھی چلایا جا رہا ہے۔ اس کے تحت بارش کے پانی کے سنچین، گراؤنڈ واٹر ریچارج، پرانے جل سروتوں کے پنرجیون اور وکشاروپن کو نئی گتی دی جا رہی۔ مجھے بہت خوشی ہے کہ گاؤں ہو یا شہر، پنچایتیں ہو یا ساماجک سنستھائیں، ہر جگہ لوگوں نے بڑھ چڑھ کر بھاگیداری کی ہے۔
0: मन की बात के पूर्व खिताब में वजीर आजम ने कहा कि हर भारतीय शहरी दौलत मुश्तरका खेलों में हिस्सा लेने वाले सभी एथलीट्स का जोश बढ़ा रहा है जो कुछ दिन पहले ग्लासगो में शुरू हुए हैं। जवाब मोदी ने इस बात पर फख्र का इजहार किया कि भारतीय नौजवानों ने हाल ही में खेलों के शोबे में नुमाया कारनामे अंजाम दिए हैं। वजीर आजम ने साइंस ओलम्पियाड का तस्करा करते हुए कहा कि बड़ी तादाद में तलबा ने इन मुकाबलों में हिस्सा लिया। फिजिक्स, केमिस्ट्री, बायोलॉजी और मैथमेटिक्स में ओलम्पियाड मुकाबले इसी महीने हुए हैं। इन मुकाबलों में भारतीय टीमों ने शानदार कारकर्दगी का मुजाहरा किया। वजीर आजम ने मन की बात के आज के नशरिये में कश्मीर की रिवायती वगू चटाई का तस्करा किया जो सरकंडे और धान के तिनकों से बनाई जाती है। माहौलियात के लिए साजगार इस तरह की चटाई बनाने की रिवायत बरसों से चली आ रही है। जनाब मोदी ने कहा कि मुल्क वोकल फॉर लोकल के मंत्र के साथ आगे बढ़ रहा है। उन्होंने लोगों पर जोर दिया कि वो कश्मीर की वगू चटाई को अपने घर का हिस्सा बनाएं। वजीर आजम ने इस बात पर इत्मीनान का इजहार किया कि मुल्क भर में लोग एक पेड़ मां के नाम मुहिम के जरिए फितरत के तहत अपनी जिम्मेदारी को पूरा कर रहे हैं। जनाब मोदी ने इस बात पर खुशी का इजहार किया कि तकरीबन 60 साल बाद गुजरात के गिर जंगलात में इंडियन ग्रे हॉर्नबिल परिंदा फिर से वहां अपना मस्कन बना रहा है। मन की बात के आज के नशरिये में जनाब मोदी ने त्रिपुरा के मौसीकी चौंग प्रैंग साज का भी जिक्र किया।
1: एक बोरो फोक सॉन्ग्स, बाउल सॉन्ग्स, बंगाली फोक उन्हें खूब भाता है। अब मैं आपको एक छोटी सी क्लिप सुनाना चाहता हूँ। इस संगीत को आप कभी भूल नहीं पाएंगे। साथियों, मुझे विश्वास है इसे सुनकर आपके मन को बहुत अच्छा लगा होगा। मुझे देव वर्मा जी पर बहुत गर्व है। पारंपरिक संगीत को लोकप्रिय बनाने का उनका प्रयास बहुत ही सराहनीय है।
0: कल 27 जुलाई को भारत रत्न डॉक्टर एपीजे अब्दुल कलाम की बरसी मनाई जाएगी। इस तनाजुर में जनाब मोदी ने कहा कि डॉक्टर कलाम की शख्सियत में कई बाइसे तरगीब पहलू शामिल थे लेकिन एक टीचर का रोल उनके लिए सबसे अजीज था। अपने खिताब के आखिर में जनाब मोदी ने अगले महीने मनाए जाने वाले योम आजादी का तस्करा किया और सभी लोगों पर जोर दिया कि वो माई गोव पर 15 अगस्त से पहले बड़ी तादाद में अपने अपने ख्याल और तजवीजें शेयर करें। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मुल्क भर में आज करगिल विजय दिवस मनाया जा रहा है। ये दिन 1999 की करगिल जंग के दौरान अपनी जानें कुर्बान कर देने वाले भारतीय फौजियों की बहादुरी की ताजीम के तौर पर मनाया जाता है। ये दिन भारत की पाकिस्तान पर फतेह और ऑपरेशन विजय के कामयाब इख्तिताम की 27वीं सालगिरह के तौर पर भी मनाया जाता है। इस ऑपरेशन के दौरान भारतीय मुसल्लह अफवाज ने पाकिस्तानी फौजियों और दहशतगर्दों की जानिब से दरअंदाजी के बाद जम्मू कश्मीर के करगिल जिले के इलाकों को दोबारा हासिल किया था। इस मौके पर सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर जमहूरिया सीपी राधा कृष्णन और वजीर आजम नरेंद्र मोदी ने मादरे वतन के दिफा में अपनी जानें कुर्बान कर देने वाले बहादुर फौजियों को खराज अकीदत पेश किया। वजारत खारजा ने एक एडवाइजरी जारी करके बहरे असवद में चलने वाले या वहां से गुजरने वाले कमर्शियल बहरी जहाजों पर रोजगार के ख्वाहिशमंद भारतीय शहरियों से जोर देकर कहा है कि वो इस तरह का काम कबूल करने से पहले मौजूदा सिक्योरिटी खतरात का पूरी एहतियात के साथ जायजा लें। एडवाइजरी में कहा गया है कि जो लोग इस तरह के रोजगार पर जाने का इरादा रखते हैं उन्हें इंतहाई मोहतात अंदाज से काम करना चाहिए। भारतीय मौसमियात महकमे ने वस्ती महाराष्ट्र और उड़ीसा में आज इंतहाई शदीद बारिश के इम्कान के मद्देनजर रेड अलर्ट जारी किया है। इधर छत्तीसगढ़, गुजरात, कोंकण और गोवा में अगले 2-3 दिन के दौरान शदीद बारिश से लेकर बहुत शदीद बारिश होने की पेशगोई की गई है। खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने आज करगिल विजय दिवस के मौके पर मुल्क के जाबाजों को याद करते हुए कहा कि मुल्क के लिए उनकी कुर्बानी सभी को फख्र से सरशार कर देती है। आकाशवाणी पर मन की बात पर